0: जानकारी मेपिनीको लाटे ठेनीको पाखे बचे जुयादी सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश
1: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
4: नेपाल भाषा एकेडेमी नीति अनक मिडर प्रालय नेवय भाषा साहित्य व संस्कृति स नेवा एफएम 106.6 नेना दिस नेका दिस

0: नेवा टेलीविजन
1: सामाजिक सञ्जालले बालकको बुझे याना जग्गा बैंक आधिकारिक प्रोफाइल जग्गा फलो याना दिस सुन लिंक च्याकेन्य वो छुकीय नीति ख सुन छया हगु ख वो गन वनी बालक थुइका दिस वो चागु वेबसाइट या URL चेक याना दिस बामलागु घटना जिके मबित इले बिले थगु पासवर्ड हिला दिस सुन खे थया त शंका जुल धासा बैंक या त खबर याना दिस सतर्क जुया दिस थकी पाखे बचे जुया दिस सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश
2: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई।
3: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
4: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
3: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
4: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
4: नेपाली FM तथा अनलाइन रेडियोहरू,
3: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
5: जोजो लपा जी, मदन कृष्ण श्रेष्ठ, अनक मिडिया निभोया, नेवा FM 106.6 मेगाहर्ज रेडियो, जिना निना चिना निन्दिसा सुपा चौखम।

0: नियम पालक नागरिक नै सभ्य नागरिकको पहिचान हो।
1: बजार क्षेत्रमा सडक पेटीबाट हिँड्ने बानी बचालौं, दुर्घटनाबाट बचौं र बचाऊ। 9 नम्बर वडा कार्यालय कृतिपुर नगरपालिका।
2: सिद्धार्थ बैंक पाके जनहित जारी सन्देश।
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
4: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान।

0: एप तपाईका लागि सधैँ सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: अले फुक्क भयो जटा सिडल्ला
2: अ सिडी ढुंकल
1: सँग पर्सनल मोबाइल नम्बर ब्लक यानाला
2: पर्सनल मोबाइल नम्बर ला उखुनु हे टेलिकम या ज्याखुथि वना ब्लक याना वेट न
1: अले बैंकेले
2: बैंके
1: खटया
2: अनछा या मालले
1: ओला या माहुने थौगु मोबाइल नम्बर हिलापुला वा ब्लक जोगु बैंक यातना जानकारी बियादिस अले थौगु बैंक खटा या जानकारी मेपिनीगु लाटे ठेनीगु पाखे बचे जुयादिस
2: सतर्क जुयादिस ठगि पाखे बचे जुयादिस
1: सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश
0: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
3: मठ मन्दिर पाटी पौवाहरू हाम्रो पहिचान र पुर्खाका अमूल्य सम्पत्ति हुन्। स्वच्छ सफा राखी त्यसको जगेर्ना गरौं। किर्तिपुर नगरपालिका २वटा कार्यालय देवढोका किर्तिपुर।
4: जोजुलोपा नमस्ते। नेपाल भाषा एकेडेमिया नीति अनक मिडिया या नेबोया भाषा साहित्य वा संस्कृति सँग नेवा एफएम 106.6 मेगाहर्ज रेडियो निर्णय दिशा निङ्का दिशा जी हरिवंश आचार्य शुभ।

0: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज,
1: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
0: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन गर्नु परेमा
1: हामीलाई सम्पर्क गर्नुहोस्।
0: न्यू कुमार आयरन इन्डस्ट्रिज, C2 मंगलटोल, किर्तिपुर 10,
1: फोन नम्बर 7330977, वर्कसप ट्याङ्ला फाँट, किर्तिपुर, प्रोप्राइटर दिलीप कुमार महर्जन,
0: मोबाइल नम्बर 9852336369, 9141236369।
2: सामाजिक सञ्जालले बालकको बुझे याना जग्गा बैंक या आधिकारिक प्रोफाइल जग्गा फलो याना दिशा सुना लिंक च्याकेन्य वो छुकीय नीति ख सुना छया हगु ख वो गन वनी बालक थुइका दिशा वो चागु वेबसाइट या URL चेक याना दिशा बाम लागु घटना जिके मबिता इले बिले थगु पासवर्ड हिला दिशा सुना खे थ या त शंका जुल धासा बैंक या त खबर याना दिशा सतर्क जुया दिशा थकी पाखे बचे जुया दिशा सिद्धार्थ बैंक पाखे जनहिते जारी संदेश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
0: जथाभावी रुख नकाटौ, वन जंगल हरियाली जोगाऊ, तोल बस्ती वातावरण सफा राखौं, पर्यावरण बचाऊ, रोमाञ्चक पदयात्रा गरौं, किर्तिपुर 4 वडाको चम्पा देवी दर्शन गरौं, सधैँ सबै स्वस्थ भई रमाइलो र खुसियाली जीवन बाँचौं। किर्तिपुर नगरपालिका 4 वडा कार्यालय, किर्तिपुर, काठमाडौँ।
4: जोजो लपा झी वैकुण्ठ महेन्द्र म्याराथन कासा झी नेवा टेगो छबु जकस नेवा FM 106.6 नेपाल भाषा एकेडेमिया नीति अनक मिडिया या न्यो बोया नेवा FM 106.6 मेगाहर्ज नेना डिस नेङ्का डिस नेना चना झीम सित सुभा।

0: अले फुक्क भयो या झ्याटा सिडर ला
1: सिधै ढुङ्कल
0: छङ्गो पर्सनल मोबाइल नम्बर ब्लक याना ला
1: पर्सनल मोबाइल नम्बर ला उखुनु हे टेलिकम या ज्याखुठी वना ब्लक याना वेट हुन
0: अले बैंके ले
1: बैंके
0: खट या
1: अनसा या मालले
0: ओला या माहुने ठाउको मोबाइल नम्बर हिला पुला वा ब्लक जोगो बैंक या त न जानकारी बियादिस अले ठाउको बैंक खाता या जानकारी मेपिनीको लाटे ठेनीको पाखे बचे जुयादिस
1: सतर्क जुयादिस ठगी पाखे बचे जुयादिस
0: सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्दे
2: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
3: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन
4: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी
3: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण
4: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
4: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
3: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव

0: खोज यहाँ जग बैंक आधिकारिक प्रोफाइल जग फलो यहाँ दिश सुन लिंक चैकेन्या वो छुकिया नीति ख सुना छयागु ख वो गनौनी बालक थुका दिश वो चागु वेबसाइट या URL चेक यहाँ दिश बामलागु घटना जिके मित इले बिले थगु पासवर्ड हिला दिश सुन खे थ या त शंखा जुल धासा बैंक या त खबर यहाँ दिश सतर्क जुया दिश थकी पाखे बचे जुया दिश सिद्धार्थ बैंक पाखे जनहिते जारी संदेश
1: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज,
3: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
2: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन गर्नु परेमा
3: हामीलाई सम्पर्क गर्नुहोस्।
2: न्यू कुमार आयरन इन्डस्ट्रिज, C2 मंगलटोल, किर्तिपुर 10,
3: फोन नम्बर 7330977, वर्कसप ट्याङ्ला फाँट, किर्तिपुर, प्रोप्राइटर दिलीप कुमार महर्जन,
2: मोबाइल नम्बर 98512336369, 98143263369।

0: हाम्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: नेपाल भाषा एकेडेमी नीति अनक मिडिया प्रालय नेवया भाषा साहित्य वा संस्कृति स नेवा एफएम 106.6 नेना दिसा नेका दिसा।

0: त्यहाँ छिगु एटीएम मोबाइल वा इन्टरनेट ब्याङ्किङ या गोप्य विवरण कायम हो। यदि सुना छुना माध्यम छिके अजाको जानकारी काला दासा ठिका दिशा वो छि ठगे या त सनाचो मुदो नाप बैंक या कर्मचारी जुगु दाबी या म हरेक व्यक्ति या मसिका प्रमाणित या दिशा उमेको विवरण कया बैंक जना दिशा सतर्क जुया दिशा ठगी पाखे बचे जुया दिशा सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश
1: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
2: अपिल अपिल अपिल सडक पृथ्वीबाट हिँड्ने बानी गरौँ, दुर्घटनाबाट बचौँ, मेन अनुशासन कायम गरौँ, सत्यताको परिचय दिउँ, जथाभावी पार्किङ नगरौँ, सडक सधैँ सफा राखौँ, सडक नियमको पालना गरौँ, सबै नागरिकको परिचय दिउँ, दण्ड र जरिमानाबाट बचौँ, सडक पेटीमा सामान नराखौँ, बटुवालाई सम्मान गरौँ, सबै सहरको परिचय दिउँ।
3: ट्राफिक प्रहरी प्रभाग, कीर्तिपुर बजार व्यवस्थापन समाज, 106.6।

0: ಟೆಲಿವಿಷನ್.
1: सूर्य ज्योति सही प्लान यो प्लान ले प्रीमियम तिरे को 6 गुणा सम्म को कवरेज दिन्छ अनि प्रीमियम तिर्ने अवधि पश्चात होल लाइफ कवरेज 70 वर्ष पुगे पश्चात तपाईले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाई र तपाईको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचो सही रोजो
2: सूर्य ज्योति लाइफ इंश्योरेंस जीवन को लागी

0: धार्मिक व सांस्कृतिक सम्पदा नाप सार्वजनिक स्थल त सिचु पिचु याना किपुया पर्यटन प्रवर्धन अभियान सकसिन ग्वालियर आदि किपु नगरपालिका दुईवटा जाकु देवढुङ्खा किपु
1: जानकारी ब्याडी अले ठाउँको बैंक खाता या जानकारी मेपिनीको लाटे ठेनीको पाखे बचे ज्यादी सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश
2: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
3: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन
4: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी
3: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण
4: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
4: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
3: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव

0: जथाभावी रुख नकाटौं, वन जंगल हरियाली जोगाऊ, तोल बस्ती वातावरण सफा राखौ, पर्यावरण बचाऊ, रोमाञ्चक पदयात्रा गरौं, कीर्तिपुर चार वडाको चम्पा देवी दर्शन गरौं, सधैं सबै स्वस्थ भई रमाइलो र खुसियाली जीवन बाँचौं। कीर्तिपुर नगरपालिका चार वडा कार्यालय कीर्तिपुर काठमाडौं।
1: सामाजिक सञ्जालले बालकको बुझे याना जग्गा बैंक या आधिकारिक प्रोफाइल जग्गा फलो याना दिस सुना लिंक च्याकेन्य वो छुकीय नीति ख सुना छया हगु ख वो गन वनी बालक थुइका दिस वो चागु वेबसाइट या URL चेक याना दिस बामलागु घटना जिके मबित इले बिले थगु पासवर्ड हिला दिस सुना खे थ या त शंका जुल धासा बैंक या त खबर याना दिस सतर्क जुया दिस थकी पाखे बचे जुया दिस सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश
2: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
3: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईं र तपाईंको परिवारको लागि सूर्यज्योति सही प्लान सूर्यज्योति सही प्लान सही सोचौं सही रोजौं
4: सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
0: के तपाईं घर बनाउँदै हुनुहुन्छ फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस् न्यू कुमार आयरन इंडस्ट्रीज
5: फलामको मेन गेट कोल डेक बेन्च ग्रिल गोलो भर्याङ भर्याङ बार कम्पाउन्ड बार
0: ट्रस च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन गर्नु परेमा
5: हामीलाई सम्पर्क गर्नुहोस्
0: न्यू कुमार आयरन इन्डस्ट्रिज G2 मंगलटोल कीर्तिपुर 10
5: फोन नम्बर 7330977 वर्कसप ट्याङ्ला फाँट कीर्तिपुर प्रोप्राइटर दिलीप कुमार महर्जन
0: मोबाइल नम्बर 9852336369 9141233369
6: भाषा साहित्य व संस्कृति खोखर नेवा एफएम 106.6 जसलपा नमस्ते जी कलाकार रोजिना सुवाल

0: तले फुक्क भयो ज्याटा सिडरला
1: सिरी ढुङ्कल
0: सँग पर्सनल मोबाइल नम्बर ब्लक यानाला
1: पर्सनल मोबाइल नम्बर ला उखुनु हे टेलिकम या ज्याखुठी वना ब्लक याना वेट न
0: तले बैंकेले
1: बुइंके
0: खटया
1: अनछा या माले
0: वला या माहुने ठाउको मोबाइल नम्बर हिलापुला वा ब्लक जोगो बैंक यातना जानकारी बियादिस अले ठाउको बैंक खाता या जानकारी मेपिनीको लाटे ठेनीको पाखे बचे जुयादिस
1: सतर्क जुयादिस ठगी पाखे बचे जुयादिस
0: सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्दे
2: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
3: अपील अपील अपील सडक सूचीबाट हिँड्ने बानी गरौँ दुर्घटनाबाट बचाउ मेन अनुशासन कायम गरौँ सत्यताको परिचय दियौ जथाभावी पार्किङ नगरौँ सडक सधैँ सफा राखौँ सडक नियमको पालना गरौँ सबै नागरिकको परिचय दियौ दण्ड र जरिवानाबाट बचौ सडक पेटीमा सामान नराखौ बटुवालाई सम्मान गरौ सबै सहरको परिचय दियौ टिपु नगरपालिका महानगरी प्रहरी वृत्त महानगरी ट्राफिक प्रहरी प्रभाग कीर्तिपुर बजार व्यवस्थापन समाज निवायक 106.6
4: थो सर गते बा...

0: थ्याङ्क यू भेरी मच.
1: सिरी ढुङ्कला
2: सँग पर्सनल मोबाइल नम्बर ब्लक यानाला
1: पर्सनल मोबाइल नम्बर ला उखुनु हे टेलिकम या ज्याखुठी वना ब्लक याना वेदुन
2: अले बैंकेले
1: बैंके
2: खटया
1: अनछा या माले
2: ओला या माहुने ठाउको मोबाइल नम्बर हिलापुला वा ब्लक जोगु बैंक याता ना जानकारी बियादिस अले ठाउको बैंक खाता या जानकारी मेपिनीगु लाटे ठेनीगु पाखे बचेस बियादिस
1: सतर्क बियादिस ठगी पाखे बचेस बियादिस
2: सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई.
4: मठ मन्दिर पार्टी पौवाहरू हाम्रो पहिचान र पुर्खाका अमूल्य सम्पत्ति हुन्. स्वच्छ सफा राखी त्यसको जगेर्ना गरौं. कीर्तिपुर नगरपालिका दुईवटा कार्यालय देवढोका कीर्तिपुर.
5: सकल जे नेवा छ नेपाल भाषा एकाडेमी पाखे अनक मिडिया प्रालय नेवया नेवा एफएम 106.5 छ. निनादिस 24 घण्टा प्रसारण दुया जंगुटु नापं नेवा एफएम .com.np लग यनादिस हाम्रो पात्र पाखे इन्टरनेट माध्यम विश्व या गुगुन थासे निनादिफ
6: जी पाम जसे सकिपा चौमी सेनानी शुभ.

0: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज,
1: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
0: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन्ड गर्नु परेमा
1: हामीलाई सम्पर्क गर्नुहोस्।
0: न्यू कुमार आयरन इन्डस्ट्रिज, चिठु मंगलटोल, किर्तिपुर 10,
1: फोन नम्बर 7330977, वर्कसप ट्याङ्ला फाँट, किर्तिपुर, प्रोप्राइटर दिलीप कुमार महर्जन,
0: मोबाइल नम्बर 9852336369, 9141233369।
2: बैंक गुगले गुगु अवस्था छिगु एटीएम मोबाइल वा इन्टरनेट ब्याङ्किङ एपको पे विवरण कायम हो। यदि सुना न छुना माध्यम छिके अजाको जानकारी काला दासा ठिका दिशा व छिद ठगे या त सना चौमु दो नाप बैंक कर्मचारी जुगु दाबी याम हरेक व्यक्ति या मसिका प्रमाणित या न दिशा उमेको विवरण कया बैंक नेना दिशा सतर्क जुया दिशा ठगी पाखे बचे जुया दिशा सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
4: जोजालपा जी गायक जोजुकाजी रञ्जित, नेपाल भाषा एकेडेमी या नीति, अनक मिडिया या नेभोया भाषा

0: आखिर बाला दयो जिमत जगो मको सक्षित चिमतन अवश्य ये जी अले थो क्यासे ते जिमसना छ पुमी हाल तो तर मस्ते सजक हाल त मेउ सयु पुचले थो निम व्रते स गनौल गाचुनी अन छिमस वास्तव जिपिनाल मस्त खानी आखिर जिमिनाल जिम्मा अब मस्त खाने हरि मुखला कारा छ
1: खानी मन नै तर स्वदेशी मन नै थो क्यासे ते मि हाल त मि मस्त सिक्के झेला नि सिक्के झेला अन अन दुर्गालाई थाहा खुसुक्क होना बाबालाई पनि मे फुक्क थौ पिसा हला झिपी निम सोदा पनि मसे त डाउन याउ भित्र यन्त्रमु जुइमा वो तर झिउ सन कम नि मस्त झिमिन अन दुर्गालाई थाहा होना मे चोङका
0: चोङका मुख चोका चोका
1: चोकालाई अन नु बज्राचार्य त लय तैका
0: तेका
1: तेका फर्स्ट क्लास है मियाल चंदु का न्यो मौसा
0: न्यो मस्त न्यो न्यो क्या कलंचनी
2: कुनेसु वल्ला
3: थप्लांख्या
2: चुया वल्ला
3: पेन वल्ला
2: चुभे
3: लाखमरी भे
2: लाखमरी साला
3: सा
2: उल्ली गाला
3: मगा

0: बैंक गुबले गुगु अवस्था न छिगु एटीएम मोबाइल वा इन्टरनेट ब्याङ्किङ या गोप्य विवरण कायमको यदि सुना न छुना माध्यम छिके अजाको जानकारी काला दासा ठिका दिसा वो छिद ठगे या त सनाचोमुदो नाप बैंक कर्मचारी जुगु दाबी याम हरेक व्यक्ति या मसिका प्रमाणित यान दिसा उमेको विवरण कया बैंक जना दिसा सतर्क जुया दिसा ठगी पाखे बचे जुया दिसा सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश
1: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
2: अपिल अपिल अपिल सडक पिटीबाट हिँड्ने बानी गर्नौ दुर्घटनाबाट बचाउ मेन अनुशासन कायम गर्नौ सत्यताको परिचय दिऊ जथाभावी पार्किङ नगरौ सडक सधैं सफा राखौ सडक नियमको पालना गरौ सबै नागरिकको परिचय दिऊ दण्ड र जरिवानाबाट बचौ सडक पेटीमा सामान नराखौ बटुवालाई सम्मान गरौ सबै सहरको परिचय दिऊ टिपु नगरपालिका महानगरी प्रहरी वृत्त महानगरी ट्राफिक प्रहरी प्रभाग कीर्तिपुर बजार व्यवस्थापन समाज निवायक 106.6

0: बेमा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज,
3: फलामको मेन गेट, कोल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
2: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै

0: बारको काम र पाइप बेन्ड गर्नु परेमा
1: हामीलाई सम्पर्क गर्नुहोस्।
0: न्यू कुमार आयरन इन्डस्ट्रिज, चिटू मंगलटोल, किर्तिपुर 10,
1: फोन नम्बर 7330977, वर्कसप ट्याङ्ला फाँट, किर्तिपुर, प्रोप्राइटर दिलीप कुमार महर्जन,
0: मोबाइल नम्बर 9852336369, 9141236369।
2: सामाजिक सञ्जालले बालकको बुझे याना जग्गा बैंक या आधिकारिक प्रोफाइल जग्गा फलो याना दिशा सुना लिंक च्याकेन्य वो छुकीय नीति ख सुना छया हगु ख वो गन वनी बालक थुका दिशा वो चागु वेबसाइट या URL चेक याना दिशा बाम लागु घटना जिके मबिता इले बिले थगु पासवर्ड हिला दिशा सुना खे थ या त शंका जुल धासा बैंक या त खबर याना दिशा सतर्क जुया दिशा थकी पाखे बचे जुया दिशा सिद्धार्थ बैंक पाखे जनहिते जारी संदेश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
4: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
5: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
4: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
5: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
4: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
5: नेपाली FM तथा अनलाइन रेडियोहरू,
4: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: लटरी लागुला बान लागु या खनि
1: परे महिनागु लटरी गठिना लाइले बा छुजागु मेसेज व्हाट्सएप फेसबुक फाइबर गनन होला थासा विश्वास याने डिमटे फोने वसा थगु विवरण गबले बिमटे सुन वित्तीय संस्था छुगु पासवर्ड पिन आदि गुबले काइमको ठोला बैंक हेन काइम
2: सतर्क जदि सम ठगी पाके बचे जदि सम
3: सिद्धार्थ बैंक पाके जनहित जारी सन्देश
4: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
5: अपिल अपिल अपिल सडक सुटीबाट हिँड्ने बानी गरौँ दुर्घटनाबाट बचाउ मेन अनुशासन कायम गरौँ सत्यताको परिचय दिउँ जथाभावी पार्किङ नगरौँ सडक सधैँ सफा राखौँ सडक नियमको पालना गरौँ सबै नागरिकको परिचय दिउँ दण्ड र जरिवानाबाट बचाउँ सडक पेटीमा सामान नराखौँ बटुवालाई सम्मान गरौँ सबै सहरको परिचय दिउँ त्रिपुर नगरपालिका महानगरीय प्रहरी वृत्त महानगरीय ट्राफिक प्रहरी प्रभाग कीर्तिपुर बजार व्यवस्थापन समाज निवा FM 106.6

0: किल्ला
1: सिरे ढुङ्कल
0: छङ्गो पर्सनल मोबाइल नम्बर ब्लक यानाला
1: पर्सनल मोबाइल नम्बर ला उखुनु हे टेलिकम याजा खुठी वना ब्लक याना वेट हुन
0: अले बैंकेले
1: बुइंके
0: खटया
1: अनसा या मालले
0: ओला या माहुने ठाउको मोबाइल नम्बर हिलापुला वा ब्लक जोगो बैंक यातना जानकारी बियाडी छ अले ठाउको बैंक खाता या जानकारी मेपिनीको लाटे ठेनीको पाखे बचे जुयाडी छ
1: सतर्क जुयाडी छ ठगी पाखे बचे जुयाडी छ
0: सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश
2: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।

0: Surya Jyoti Sahi Plan. यो प्लानले प्रिमियम तिरेको छ गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता. म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान. सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजो.
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि.
2: सिद्धार्थ बैंक पाखे जनहित जारी सन्देश.
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई.

0: तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: सामाजिक सञ्जालले बालकको भुज यान जग्गा बैंक आधिकारिक प्रोफाइल जग्गा फलो यान दिस सुन लिंक च्याकेन्य वो छुकीय नीति ख सुना छया हगु ख वो गन वनी बालक थुका दिस वो चागु वेबसाइट या URL चेक यान दिस बामलागु घटना जिके मबित इले बिले थगु पासवर्ड हिला दिस सुन खे थया त शंका जुल धासा बैंक या त खबर यान दिस सतर्क जुया दिस थकी पाखे बचे जुया दिस सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
5: सूर्य ज्योति सही प्लान
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: बजार क्षेत्रमा फोहोर जथाभावी नफालौं, डस्टबिनमा फालौं, सभ्य नागरिकको परिचय दियौं। हाम्रो कृतिपुर स्वच्छ सफा कृतिपुर,
1: 9 नम्बर वडा कार्यालय कृतिपुर नगरपालिका।
2: बैंक गुगले गुगु अवस्था न छिगु एटीएम मोबाइल वा इन्टरनेट ब्याङ्किङ या गोप्य विवरण कायम हो। यदि सुना न छुना माध्यम छिके अजाको जानकारी काला दासा ठिका दिसा वो छि त ठगे या त सनाचोङ दो नाप बैंक या कर्मचारी जुगु दाबी याइम हरेक व्यक्ति या मसिका प्रमाणित यान दिसा उमेको विवरण कया बैंक जना दिसा सतर्क जुया दिसा ठगी पाखे बचे जुया दिसा सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश।
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? फलामको गुणस्तरीय कामको लागि हामीलाई सम्झनुहोस्। न्यू कुमार आयरन इन्डस्ट्रिज,
5: फलामको मेन गेट, स्कुल डेक, बेन्च, ग्रिल, गोलो भर्याङ, भर्याङ बार, कम्पाउन्ड बार,
4: ट्रस, च्यानल गेट र फलामका अन्य सामानहरू बनाउनुका साथै स्टिल बारको काम र पाइप बेन्ड गर्नु परेमा
5: हामीलाई सम्पर्क गर्नुहोस्।
4: न्यू कुमार आयरन इंडस्ट्रीज, C2 मंगलटोल, कीर्तिपुर 10,
5: फोन नंबर 7330977, वर्कशॉप क्यांगला फाट, कीर्तिपुर, प्रोप्राइटर दिलीप कुमार महर्जन,
4: मोबाइल नंबर 9852336369, 9141233769।

0: हाम्रो पातो जोड्छ नेपालीलाई।
1: भाषा साहित्य व संस्कृति नमस्ते जी कलाकार रोजिना सुवाल।

0: बैंकिया विवरण मिल दासा खाजा दे बबई हो
1: से बा सिसा लटरी भए न डगुला
2: मधु छाठे मुइचा लटरी लागुला बा लागु ए खनी
1: परे महिना गु लटरी गठे न लाइले बा छुजा गु मेसेज व्हाट्सएप फेसबुक फाइबर गन न होला दासा विश्वास या न दि मते फोन ए वसा थगु विवरण गबले बि मते सुन वित्तीय संस्था छु पासवर्ड पिन आदि गबले काई मको ठोला बैंक हे न काई मको
3: सतर्क जदि स थरी पाके बचे जदि स
0: सिद्धार्थ बैंक पाखे जनहित जारी सन्देश
4: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
5: अपील अपील अपील सडक पिटीबाट हिँड्ने बानी गरौ दुर्घटनाबाट बचाउ मेन अनुशासन कायम गरौ सत्यताको परिचय दियौ जथाभावी पार्किङ नगरौ सडक सधैँ सफा राखौ सडक नियमको पालना गरौ सबै नागरिकको परिचय दियौ दण्ड र जरिवानाबाट बचौ सडक पेटीमा सामान नराखौ बटुवालाई सम्मान गरौ सबै सहरको परिचय दियौ टिपु नगरपालिका महानगरी प्रहरी वृत्त महानगरी ट्राफिक प्रहरी प्रभाग कीर्तिपुर बजार व्यवस्थापन समाज निवायक 106.6

0: के चिया नचा लुखा नचा सुई म लागि सु गनु न च्या तले नानी सोनका ए दाइला थन्का छ्यान्जन दाई
1: छियामै छिम्फट तोटा हुनु
0: अरे शिव शिव अनि आपी मस्त तोटा हुने म छ्या थो मिस्तेला विश्वासै मरो काखरे गयाउँ खनेन माउजी

0: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि।
2: जानकारी ब्याङ्क खाता या जानकारी मेपिनीको लाटे ठेनीको पाखे बचे ज्यादी सिद्धार्थ ब्याङ्क पाखे जनहिते जारी सन्देश।
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
4: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
5: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी।

0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: पोखर भाषा साहित्य व संस्कृति या सो नेवा एफएम 106.6

0: जथाभावी रुख नकाटौं, वन जंगल हरियाली जोगाऊ, टोल बस्ती वातावरण सफा राखौं, पर्यावरण बचाऊ,
1: रोमाञ्चक पदयात्रा गरौं, कीर्तिपुर चारवटाको चम्पा देवी दर्शन गरौं,
0: सधैं सबै स्वस्थ भई रमाइलो र खुसियाली जीवन बाँचौं। कीर्तिपुर नगरपालिका चारवटा कार्यालय कीर्तिपुर काठमाडौं।
2: बैंक गुब्ले गुगु अवस्था न छिगु एटीएम मोबाइल वा इन्टरनेट ब्याङ्किङ या गोप्य विवरण कायम हो। यदि सुना न सुना माध्यम छिके अजाको जानकारी काला दासा ठिका दिसा वहाँ छिट ठगे या त सनाचो मुदो नाप बैंक कर्मचारी जुगु दाबी याई म हरेक व्यक्ति या मसिका प्रमाणित यान दिस उमेको विवरण कया बैंक जना दिस सतर्क जुया दिस ठगी पाखे बचे जुया दिस सिद्धार्थ बैंक पाखे जनहिते जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणा सम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचो सही रोजो
5: सूर्य ज्योति लाइफ इंश्योरेंस जीवन को लागी।